भनेक मीना भनेको हो जेमे थौ आइसु पाकी एन्ड को यो नाउ यो जिसको पान्यो फ्यानाउ हे गना न्यु चासु पाचमो इ हान्दरा किमे ब न्यु नास खेम र यो चासु किगे सक्वे उ चान यो न न्यु चासु पा माउ जाप मासु यो किगे मे बान्द न न्यु चुतको पाउ जिनाउ गना न्यु एन्ड यो ना ग चासु पाचमो इ हि उसो ग वचिम दे आ क्वेशु इ मे वंक muskana ba manyu na uya putna ba jemeta en to yo kwesh manyu ya put kwesh man o kasena uya gut chanyu ta ki go zo atyo kwesh pa ais ba jemon yi handa ra yu atyun dena en dena nyu kwesh pa i go shak pa jemon yu atyun dena nyu atyu ja sa jemon iguala ne wa una uya na nyu handa ra ya tkwe su pa nasis manyu jemon yi ungo pa jehbe na uya pa ne manyu jemon yi eni pa ne pa cha ja su pa una nyu kas na ya pa ni gozi ko es pa na ente pa jamai gocha yue kan ha we mainyu jamai luch ko es pa mi ko pa witna upa ne gonañu jas pa jamai wala ne wa ta nei te we es pa jas pa push na jas pa kahio na ku yua una mochunde a luch ko jas think me we chunde a na mi ko ip ku diu ya hi us me na nyu jas pa think me ku diu we chunde a ma un kus ma ga git chou na pi jas we chunde a mi ko pa think me ne gozi jas pa maya luch ko yu mi ko pa with me da we na nyu kus kus yu कोई कोई शिप कोजमा जासु बा वाला पेन का रागित ना उ नयो जासु आई थिंक मैं को दियो मी को बस विद ना उ मैं को दियो जेट्स कप का से ना उ मैं गिना जियो मैं नयो जमई क्वालो जासु बा जमई ना चा वाल कोई भिया छन नयो जासु बा जा वालो ग्रनयो ना इश देर रात थिंक या कछिया को दियो आजियो आई सु बा जमई क्वेश पा ना एंटे बा का यू ना उ है नयो eu já anda já uma cena uns pane que nañu kwash pa chamo ye ya su papu y pille na ente aju chamo ta kwash pa uy na wa nañu kista chamo ye su pa ne wa na wa na ente aju ya chamo ye